0: جناب شبیر عزیزی کے نشار کے ساتھ سامعین آج کا اردو پروگرام یہیں پر ختم ہوتا ہے، ہمیں اجازت دیجیے۔ معاون تمام محمد فرخ جمال، پیشکش تھی جناب نور محمد کی۔ آج کا اردو پروگرام آپ کی سماعتوں کے لیے آکاشواڑی گورکھپور مرکز پہ تیار کیا گیا تھا۔
1: ابھی آپ سن رہے تھے اردو پروگرام میڈیم ویو 401.61 میٹر یعنی 747 کلو ہرٹز پر۔ آپ نے ٹیون کیا ہے آکاشوانی کا لکھنؤ کیندر۔
2: اپنے بزنس کو بڑھانے کے لیے لیجیے آکاشوانی کا سہیوگ اور دیجیے اسے بلندیوں کے پنکھ۔
3: آپ کا بزنس لوکل ہے یا راشٹریہ، آکاشوانی دیتی ہے اپبھوکتاؤں تک پہنچنے کا ہر وکلپ۔
2: اور اب تو آپ گھر، دفتر یا دکان پر بیٹھے بیٹھے کر سکتے ہیں آکاشوانی کے کسی بھی کیندر کے لیے وگیاپنوں کی بکنگ۔
3: آکاشوانی کے وبھن چینلوں پر وگیاپن دینا سلبھ اور سستا۔
2: بکنگ ہے تو سمپرک کریں 8700001-4242 پر۔
3: 8700001-4242۔
4: आकाशवाणी का ये प्रयागराज केंद्र है मीडियम वेव 292.4 मीटर यानी 1026 किलोहर्ट्ज़ पर। कुछ ही पलों में आप सुनेंगे सुगम संगीत।
2: उपभोक्ताओं तक पहुंचने का सुलभ और सस्ता माध्यम है आकाशवाणी।
3: आकाशवाणी के विभिन्न केंद्रों से कीजिए अपने उत्पादों और सेवाओं का प्रचार विज्ञापनों के माध्यम से।
2: लोकल और राष्ट्रीय स्तर पर कीजिए अपने बिजनेस का विस्तार, क्योंकि आकाशवाणी में विज्ञापन बुकिंग हुई बहुत ही आसान।
3: अब घर, दफ्तर या दुकान पर बैठे बैठे आप कर सकते हैं विज्ञापनों की बुकिंग।
2: डायल कीजिए 8700001-4242।
3: नंबर एक बार फिर नोट करें 8700001-4242।
4: लीजिए सुनिए सुगम संगीत। आज के इस कार्यक्रम में कलाकार हैं अरुण गुलवाड़ी। आप सुनेंगे अरुण गुलवाड़ी के गाए भजन। सबसे पहले लीजिए सुनिए ये रचना।